0: यता त धरे रिसाछन् बोलेनन् खै
1: खै यति करलान्दन नगाउने के गठे
2: यहाँ बिरालो छ क्या
3: हे के भनम खै

0: कति माया गर्छस् भनेपछि मन पग्लियो आज माया बस्ला जस्तो छ
1: यहाँ कोही कोहीको माया बसिसक्यो
2: हे मुना मदन पढाएछौ हे

0: अब माया बसी बसी त भाउजू भन्न पाइएला नि. भाउजू भाउजू
1: भाउजू भाउजू भाउजू भाउजू भाउजू छोरालाई चाहिँ सबै गाउँलेले लखेछन्
2: के भन्नुहुन्छ?
1: जाँदा जाँदै यस्तो चुटी छाएर
3: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु. तर म फर्किन्छु आमा, बाबाको सपना पुरा गरेर फर्किन्छु. मलाई पर्खे आई आमा, मेरो माया नमरी आई. म एक दिन अवश्य फर्किन्छु.